आहे गोरी गोरी गोरी गोरी गोरी गोरी गोरी गोरी हैरा माले में बार करें दानी ने लजो जाना ए ए ए लाओ अलबरगरे ए ए गोरी गोरी ए ए जाली ब्राम को बाते جبارانه اي اي فرزورت ري اي اي ولا كوني مالا بابي غوريا مقراني اي شتو فردا اي اي رانا قري اي اي مخي يا كي دور تامن غوريا دانا شي خبر بده لسردين محمد هره سردي اي اي نقاوري اي اي عزيزي.